बिल्कुल जनाब तासुची दा आवाज औरी दा मासूम मासूम मासूम हलक यानी के दा भी ही मासूम हलक तजी मासूम हम दे हो मासूम हम दे हां दादा अकीब जान जदुन आवाज दे हां राजी تاسو له لایف کال زمکه وی هڅه کوله تاسو یو مچ لایف کال زرامه لوکه نبي ابو تاسو له لایف کال کوي لګ انتظار وکي ها

0: सिफर 988-280-495 ओ माय गॉड दवले दचा ओ दपस लाइफ कॉल गोरम चमा सर पर लाइफ कॉल सुकी ये सवाबी वालो रावी शे मुझे की गेम करे अस्सलाम वालेकुम जी स्टडिया में शेप खैर अगले सो कौन चरता ना रिश्मा दहन रिश्मा ता पा प्रोग्राम के स्टडी में शेप खैर अगले वायम खैर दे अल्हम्दुलिल्लाह तासु दुआ गानी दी तासु खैर तबीयत खले
1: हां
0: प्रोग्राम और संग दर से लगी خدا خواہ کے جس ریڈیو دن دا ریڈیو ڈم بے بن کا
1: ریڈیو بھائی
0: او کنا ریڈیو جے خواہ کے جس ریڈیو دا ریڈیو بن کا کنا
1: آواز دی
0: ائی آواز دی راجو خو آواز کی ای کو دا کنا ریڈیو دا سر خواہ کے لگے دے دا ریڈیو نہ سائیڈ تشا سنگا ہاں صحیح صبر اثر شرکے پروگرام کی دارا تو آیا ڈیر ڈیر مندنا پروگرام تے کال کرو ہاں اوکے جی تھینک

सर्ग में शर्मीगे चे स्वायम अतश दिदन बांदी में रो रो मशहूलेगा अतश दिदन बांदी में रो रो मशहूलेगा زم خفکے گا بلور براشی زم خفکے گا بلور براشی دا ہر چا پٹا پٹا شایارانا باکلمان